0: سکھیو اس گیت سے پہلے یعنی ابھی تھوڑی دیر پہلے ہی ہم نے آپ کو ملوایا تھا ہومیوپیتھی ڈاکٹر سجاتا سنگھ سے, جو بتا رہی تھی کہ وٹامنز ہماری سے اچھی صحت کے لیے کتنے ضروری ہوتے ہیں. تو سکھیو ہم آپ سبھی سے یہی کہنا چاہیں گے کہ آپ اپنے پریوار کے ساتھ ساتھ اپنے کھان پان پر وشیش دھیان دیں. اور اب بات مہیلاؤں میں خون کی کمی یعنی اینیمیا سے بچاؤ کی. سکھیو اینیمیا ایک ایسی استھتی ہے جس میں شریر میں ہیموگلوبین کی ماترا سامان سے کم ہو جاتی ہے, اور جب خون کی کمی ہوتی ہے تو تھکان, کمزوری, چکر آنا, سانس پھولنا, سر درد اور کام میں من نہ لگنا جیسی انیہ سمسیائیں ہونے لگتی ہے. یدی مہیلا گربھوتی ہے تو ماں اور ہونے والے بچے دونوں کی صحت کو اینیمیا پربھاوت کرتا ہے. اس سے بچاؤ کے لیے سکھیوں سنتولت اور پوشٹک آہار ضروری ہے. بھوجن میں ہری پتے دار سبزیاں, پالک, میتھی, سرسوں کا ساگ, چنا, دالیں, گڑ, تل, مونگ پھلی, کھجور اور موسمی پھل اپنے ڈائٹ میں ضرور شامل کرے. اور ہاں سکھیوں آئرن کے بہتر اوشوشن کے لیے بھوجن کے ساتھ نیمبو, آولا اور سنترا جیسے وٹامن سی یوکت کھادیہ پدارتھ ضرور لیں. वही बहनों सरकार द्वारा स्वास्थ्य केंद्रों पर आयरन फोलिक एसिड की गोलियां उपलब्ध कराई जाती है, जिसे डॉक्टर की सलाह के अनुसार नियमित सेवन करें. साथ ही समय समय पर सेहत की जांच कराएं और स्वच्छता का ध्यान रखें. याद रखिए सखियों सही खान पान, नियमित जांच और जागरूकता से खून की कमी को काफी हद तक रोका जा सकता है. और फिर स्वस्थ महिला ही स्वस्थ परिवार और समाज की आधारशिला होती है. اس لیے اپنا دھیان رکھیں, کیونکہ آپ خوش اور سوستھ رہے گی تو پورا پریوار صحت سے بھرپور جیون جی پائے گا. اور اب ساتھیو سمے ہو رہا ہے چلنے کا, پر چلتے چلتے ہم آپ کو بتانا چاہیں گے کہ کل کا کاریکرم ضرور سنیے گا, کیونکہ کل کے کاریکرم میں آپ کے ساتھ ہوگی آپ کی اور ہماری ریڈیو سکھی شریلا سنجے. اور کل کے کاریکرم میں بات ہوگی پریوار اور آرتھک سشکتیکرن کو لے کر. वहीं सेहत की पोटली भी हम लेकर आएंगे, जिसमें बात करेंगे परिवार के लिए संतुलित आहार का महत्व. वहीं आपको याद होगा कल है मंगलवार, और मंगलवार के रोज हमारे महिला जगत कार्यक्रम में श्रृंखला रहती है आपकी पसंद, सखियों की पसंद. तो कल के कार्यक्रम में जरूर फरमाइश भेजिएगा और आपके फरमाइशी गीतों का हमें इंतजार रहेगा. और अब दीजिए अपनी रेडियो सखी ममता को इजाजत. नमस्कार.
1: श्रोताओं अभी आपने सुना महिलाओं का मनपसंद कार्यक्रम महिला जगत. यह आकाशवाणी का बैतूल केंद्र है. अब से थोड़ी देर में विविध भारती सेवा के कार्यक्रमों का प्रसारण किया जाएगा, तब तक के लिए प्रतीक्षा कीजिए.
2: रंग तरंग इस कार्यक्रम को लेकर आज आपके साथ मैं हूँ नेहा आगरकर देसाई. स्वीकार कीजिए नमस्कार. साथियों दिन कोई भी हो सुहाना सा ही लगता है जब तक हमारा मन अच्छा है. जब मन दुखी होता है तो फिर चाहे बाहर कितनी भी खुशियां हो लेकिन हम अच्छा महसूस नहीं कर पाते, क्योंकि मन सुखी नहीं है. तो मन को खुश रखना जरूरी है, उसके लिए मन की शांति जरूरी है. तो आइए इसी बात के साथ आज के इस कार्यक्रम की आगाज करते हैं. मिश्र संगीत के इस कार्यक्रम में आपको सबसे पहले आज सुनवाते हैं अटल बिहारी वाजपेयी जी की लिखी ये कविता, जिसे सुरों में ढाला है जगजीत सिंह ने और अपनी मीठी आवाज में इन्होंने इसे गाया है जगजीत सिंह ने ही. और एल्बम का नाम है नई दिशा.